0: यो प्रसारण हो आकाशवाणीको, अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। नीटको मुद्दालाई लिएर विपक्षीहरूले हंगामापछि संसदको दुवै सदन आगामी सोमबारसम्म स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि रहेको बताउनुभयो। भारत र चीनले सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 3600 बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरेका छन्। अनि ब्याडमिन्टनमा भारतकी रक्षिता रामराज र अस्मिता चालिहा कोरिया मास्टर्स ब्याडमिन्टनको महिला सिङ्गल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। संसदले सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। सोमबार राज्यसभाबाट अनुमोदन भएपछि लोकसभाले पनि आज यो विधेयक पारित गरेको छ। पहिलो स्थगनपछि सदनको कार्यवाही शुरू हुँदा सूक्ष्म लघु तथा मध्यम उद्यम मन्त्री जीतनराम माझीले सदनमा सूक्ष्म लघु तथा मध्यम उद्यम विकास अधिनियम 2006 संशोधन सम्बन्धी विधेयक सदनमा पेश गर्नुभयो। यस विधेयकको उद्देश्य समाधान गर्नु र विवाद समाधान प्रक्रियालाई सरल बनाउनु हो। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको आरोप सहित विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामापछि संसदको दुवै सदन आगामी सोमबारसम्म स्थगित गरिएको छ। यसअघि आज बिहान लोकसभाको कार्यवाही शुरू गर्दै अध्यक्ष ओम बिरलाले स्वतन्त्रता सेनानी र भारत छोडो आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। 9 अगस्तमा भारत छोडो आन्दोलनको 84 वार्षिक उत्सव रहेको उहाँले बताउनुभयो। महात्मा गान्धीको करो या मरो भन्ने ऐतिहासिक आह्वानलाई स्मरण गर्दै श्री बिरलाले यस आन्दोलनलाई राष्ट्रिय एकता, साहस, सत्य र अहिंसाको स्थायी प्रतीकको रूपमा वर्णन गर्नुभयो। सदनले राष्ट्रपिता महात्मा गान्धी, स्वतन्त्रता सेनानी र देशको स्वतन्त्रताका लागि सर्वोच्च बलिदान दिने शहीदहरूलाई पनि श्रद्धाञ्जली अर्पण गर्दै सदनमा श्रद्धाको रूपमा केही क्षण मौन धारण गरिएको थियो। त्यसपछि अध्यक्षले प्रश्नकाल शुरू गर्ने प्रयास गरे तर विपक्षी सदस्यहरूले नीटको विषयमा विद्यार्थीहरूको प्रदर्शनमा कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। उहाँले संसद छलफल, प्रश्न उठाउने र सार्थक छलफल गर्ने मञ्च भएको बताउनुभयो। यस्तै नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षीहरूले हंगामा गरेपछि राज्यसभा पनि आगामी सोमबारसम्म स्थगित गरिएको छ। पहिलो स्थगनपछि जब मध्याह 12 बजे सदनको कार्यवाही शुरू भएपछि सभापति सीपी राधाकृष्णनले विपक्षीको हो हल्लाका बीच प्रश्नकाल शुरू गरे। हल्लाका बीच रेल मन्त्री अश्विनी वैष्णवले रेलमा कवच र सिग्नल प्रणाली जडान गर्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाब दिन थाले पनि हल्लाका कारण आफ्नो जवाब पूरा हुन सकेन। लगातार अवरोधका कारण सभापतिले सदनको बैठक दिनभरिका लागि स्थगित गर्नुभयो। यसअघि आज बिहान सदनको कार्यवाहीको शुरू गर्दै सभापति सीबी राधाकृष्णनले 9 अगस्त महात्मा गान्धीको दूरदर्शी नेतृत्वमा शुरू भएको भारत छोडो आन्दोलनको 84 वर्षगाँठ हो। उहाँले स्वतन्त्रता संग्रामका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशको स्वतन्त्रताका लागि उनीहरूको अतुलनीय साहस, बलिदान र अटुट समर्पणको स्मरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय जनतान्त्रिक गठबन्धनका विभिन्न सांसदहरूसँग भेटवार्ता गर्नुभएको छ। यसमा नेशनल सिटिजन्स पार्टी अफ इन्डिया र शिवसेनाका सांसदहरू पनि सामेल थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिवसेनाका सांसद ज्योति सावित्री नागनाथ बागमारीले प्रधानमन्त्रीले संसद अवरुद्ध भएकोमा चिन्ता व्यक्त गरेको बताउनुभयो। लगातारको हंगामाका कारण नवनिर्वाचित र प्रतिभाशाली सांसदले सदनमा आफ्नो धारणा राख्ने अवसर नपाउने प्रधानमन्त्रीको विश्वास रहेको उहाँले बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि हो। आज नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, हजारौं वर्षदेखि हतकर्घा भारतको संस्कृति र सभ्यताको अभिन्न भाग हो। उहाँले भन्नुभयो, यस क्षेत्रले देशको समृद्ध सम्पदाको संरक्षण मात्र गरेको छैन तर रोजगारी, महिला सशक्त करण कला

0: संस्कृति र प्रकृति प्रतिको प्रेमलाई पनि बढावा दिएको छ। राष्ट्रपतिले भन्नुभयो, हतकर्घा क्षेत्रले व्यापक रोजगारीका अवसरहरू प्रदान गर्दछ। उहाँले देशको हतकर्घा क्षेत्रमा 35 लाख भन्दा बढी मानिसहरू संलग्न रहेको कुरा औल्याउनुभयो, जसमध्ये लगभग 25 लाख महिला छन्।
1: हतकर्घा भारत के प्रकृति पोषक सभ्यता की विकास यात्रा का अभिन्न हिस्सा रहा है। इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हतकर्घा क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हतकर्घा भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ।
0: यस अवसरमा वस्त्र मन्त्री गिरिराज सिंहले सरकार हतकर्घालाई एक टिकाउ र पर्यावरण अनुकूल वस्त्रको रूपमा बढावा दिने प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 को लागि सन्त कवीर हतकर्घा पुरस्कार र राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AINNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। राष्ट्रिय हतकर्घा दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले यस दिन देशले आफ्नो समृद्ध र जीवन्त हतकर्घा विरासतलाई मनाउने बताउनुभयो। देशका बुनकार र कारिगरहरूको कौशल, रचनात्मकता र समर्पणलाई सलाम गर्दै श्री मोदीले भन्नुभयो, यी शिल्पकारहरूले पुस्तौंदेखि भारतको परम्परालाई संरक्षण र समृद्ध बनाएका छन्। सोसियल मिडियामा एक पोस्ट साझा गर्दै श्री मोदीले भन्नुभयो, सरकार हतकर्घा क्षेत्रलाई सहयोग जारी राख्नेछ, जुन ग्रामीण सशक्तिकरण, महिलाहरूको नेतृत्वमा विकास र आत्मनिर्भर भारतको सपनालाई साकार पार्ने महत्वपूर्ण स्तम्भ हो।
2: हैंडलूम डे मनाने का मतलब है बुनकर परिवार, और आप भी तो इस प्रकार से एक हैंडलूम की वैरायटी के साथ GRWM वीडियो करके दुनिया के सामने अपनी बात रख सकते हैं, हैंडलूम के लिए लोगों को प्रेरित कर सकते हैं। हमारा काम है आत्मनिर्भर भारत बनाने के लिए गरीब परिवारों को भी आर्थिक रूप से समृद्ध कर। आइए हम स्वयं हैंडलूम से कुछ न कुछ खरीदें।
0: भारत र चीनले हिजो नयाँ दिल्लीमा सम्पन्न भारत चीन सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 36 औं बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरे। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच सीमा सीमांकन, सीमा व्यवस्थापन, संस्थागत संयन्त्रको सुदृढीकरण र सीमापार सहकार्यका विषयमा विस्तृत छलफल भएको उल्लेख छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि सीमा क्षेत्रमा शान्ति र अमन से कायम गर्नु आवश्यक छ भन्नेमा जोड़ दिए। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका पूर्वी एशिया मामिलाका संयुक्त सचिव सुजित घोषले गर्नुभएको थियो भने चिनिया प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा समुद्री मामिला विभागकी महानिर्देशक हो या चीनले गर्नुभयो। शिक्षा मन्त्री प्रहलाद जोशीले ब्रिक्स देशबीच लचिलो, नवीन र दिगो शिक्षा प्रणाली निर्माणका लागि बलियो सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले आज भुवनेश्वरमा ब्रिक्स शिक्षा मन्त्रीहरूको 13 औं बैठकलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। मौसम विभागले आज उत्तर पश्चिमी भूभागका धेरैजसो स्थानमा भारी वर्षा भएको जनाएको छ। दिल्लीका लागि आज यल्लो अलर्ट जारी गरिएको छ र मध्यमदेखि भारी वर्षाको सम्भावना छ। मौसम विभागका अनुसार जम्मू कश्मीर, लद्दाख, गिलगित, बल्टिस्तान, मुजफ्फराबाद, हिमाचल प्रदेश र उत्तराखण्डका केही भागहरूमा 12 अगस्तसम्म लगातार वर्षा जारी रहन सक्नेछ। ब्याडमिन्टनमा भारतकी रक्षिता रामराज र अस्मिता चालिहा दक्षिण कोरियाको आसनमा जारी कोरिया मास्टर्स ब्याडमिन्टनको महिला सिंगल्सको सेमी फाइनलमा प्रवेश गरेका छन्। क्वार्टर फाइनलमा रक्षिताले भारतकै तन्वी शर्मालाई तथा अस्मिताले जापानकी शीर्ष वरियाताकी हिना अकेचीलाई हराइन्। अब रक्षिता र अस्मिता सेमी फाइनलमा आम्ने सामने हुनेछन्, जसले भारतको फाइनलमा स्थान पक्का गरेको छ। यस्तै पुरुष डबल्सको क्वार्टर फाइनलमा भारतका पृथ्वी कृष्णमूर्ति रोय र कृष्णप्रसाद गर्गाको जोडीले मलेसियाका मान वेई चोङ र सो वेईको जोडीसँग प्रतिस्पर्धा गर्दैछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। संसदले सूक्ष्म, लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गरेको छ। नीटको मुद्दालाई लिएर विपक्षीहरूले हंगामापछि संसदको दुवै सदन आगामी सोमबारसम्म स्थगित गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि रहेको बताउनुभयो। भारत र चीनले सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वयका लागि कार्य संयन्त्रको 36 बैठकमा वास्तविक नियन्त्रण रेखाको अवस्थाको समीक्षा र छलफल गरेका छन् अनि

ब्याडमिन्टनमा भारतकी रक्षिता रामराज र अस्मिता चालिहा कोरिया मास्टर्स ब्याडमिन्टनको महिला सिङ्गल्सको सेमी फाइनलमा प्रवेश गरेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अब प्रस्तुत छ यो लोकगीत सुदीप वाइवा अनि यमुना देवानको समूह स्वरमा।

0: যোজনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ ब्रिक्स को भ्रष्टाचार विरोधी समूह ने विश्वव्यापी सहयोग सम्बन्धी हैदराबाद को बैठक में ठूलो प्रगति हासिल गरेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। ब्रिक्स भ्रष्टाचार विरोधी कार्य समूह को दोस्रो बैठक र सम्पत्ति रिकवरी में ब्रिक्स विशेषज्ञ नेटवर्क को दोस्रो बैठक मंगलवार हैदराबाद में सफलतापूर्वक सम्पन्न भयो। जुन भ्रष्टाचार को विरूद्ध विश्वव्यापी सहयोग में एक महत्वपूर्ण कोशी ढुंगा हो। भारत सरकार को कार्मिक र प्रशिक्षण विभाग डीओपीटी द्वारा आयोजित दुई दिने बैठकहरूमा भारत को अध्यक्षता लचिलोपन नवीनता सहयोग र स्थिरताको लागि निर्माण विषयवस्तु अन्तर्गत सबै ब्रिक्स सदस्य देशका वरिष्ठ नीति निर्माताहरू भ्रष्टाचार विरोधी विशेषज्ञहरू वित्तीय गुप्तचार अधिकारीहरू र कानून प्रवर्तन प्रतिनिधिहरू भेला भएका थिए। बैठकको उद्घाटन कार्मिक तथा तालिम विभागकी सचिव रचना शाहले प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्दै भ्रष्टाचार विरूद्ध भारतको शून्य सहनशीलताको नीतिमाथि प्रकाश पारेकी थिइन्। उनले सुशासन दिगो विकास र जनताको विश्वासका लागि निष्ठा आधारभूत रहेको कुरामा जोड़ दिँदै बलियो संस्थाहरू प्रविधि संचालित शासन पारदर्शिता जवाबदेहिता र दिगो अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई जोड़ दिनुभयो। उहाँले प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगमा ध्यान केन्द्रित गर्नुभयो जसमा समयमै सूचनाको आदान प्रदान सक्षम अधिकारीहरू र औपचारिक पारस्परिक कानूनी सहायता र सपूर्दगी संयन्त्रको पूरक हुन सक्ने विश्वसनीय व्यवसायी स्तरीय च्यानलहरू बीच प्रारम्भिक संलग्नता आवश्यक पर्दछ। बैठकमा ब्रिक्स सदस्यहरूले भ्रष्टाचारको माग गरेका भगौड़ा अपराधीहरूका लागि अन्तर्राष्ट्रिय सहयोग बढ़ाउन र सुपुर्दगीलाई समर्थन गर्नका लागि कानून प्रवर्तन व्यवसायीहरूको ब्रिक्स नेटवर्कको भारतीय अध्यक्षताको प्रस्तावमा महत्वपूर्ण प्रगति गर्नुभयो। सदस्यहरूले प्रस्तावित नेटवर्कको उद्देश्य दायरा र परिचालन मोडालिटीहरूमा रचनात्मक छलफल गरे र पहलमा सैद्धान्तिकता सहमतिमा पुगेर एक समर्पित अभ्यास स्तरीय प्लेटफर्म स्थापना गर्न छलफल जारी राख्ने निर्णय गरे। सदस्यहरूले भ्रष्टाचार र सुपुर्दगीका लागि खोजिएका भगौड़ा अपराधीहरूको खोजी गर्न अनौपचारिक सहयोग सम्बन्धी ब्रिक्स भण्डारको पनि स्वागत गरे। रेपोजिट्रीले एक व्यवहारिक व्यवसायी उन्मुख स्रोतको रूपमा काम गर्नेछ जसले राष्ट्रिय अभ्यासहरू र अनौपचारिक सहयोगको विद्यमान च्यानलहरूको बारेमा जानकारी एकसाथ ल्याउनेछ। सम्पत्ति रिकवरीमा ब्रिक्स विशेषज्ञ सञ्चालको दोस्रो बैठकले सक्षम अधिकारीहरू बीचको प्रत्यक्ष सहयोगलाई सुदृढ गर्न व्यवहारिक डेलिभरहरूमा ठोस प्रगति गर्यो। औपचारिक प्रारम्भिक कानूनी सहायता संयन्त्रलाई पूरक बनाउँदै छानबिनको प्रारम्भिक चरणमा समयमै अभ्यासकर्ता स्तरको सूचना आदान प्रदानका लागि सुविधाका लागि मानकृत ढाँचामा सदस्यहरू सहमत भएका थिए। एक्सपर्ट नेटवर्कले फोकल पोइन्ट र विशेषज्ञहरूको निर्देशिकालाई पनि स्वागत गरेको छ जसले ब्रिक्स देशहरूमा सक्षम अधिकारीहरू बीच थप प्रत्यक्ष संचार गर्न सक्षम बनाउनेछ। ब्रिक्स सदस्य राष्ट्रहरूले राष्ट्रिय अनुभवहरू संस्थागत दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्पत्ति रिकवरीमा व्यवहारिक केस स्टडीहरू आदान प्रदान गरे। छलफलमा एन्ड टू एन्ड डिजिटल खरिद प्लेटफर्महरूले पारदर्शिता ट्रेसबिलिटी निष्पक्ष प्रतिस्पर्धा र दक्षता बढ़ाउन सक्दछन् जबकि विवेकाधीन इन्टरफेस र भ्रष्टाचार जोखिमलाई कम गर्दछ। सहभागीहरूले कृत्रिम बुद्धिमत्ता मशिन लर्निङ र बिग डेटा एनालिटिक्सको सम्भावनालाई प्रकाश पारे जसले वास्तविक समय जोखिम पहिचान र लक्षित प्रमाणीकरणको माध्यमबाट पोस्ट फ्याक्टो डिटेक्सनबाट निवारक सतर्कतापूर्ण निरीक्षण गर्न सक्दछ।
2: आकाशवाणी शिलीगुड़ी अनुष्ठान सुनछेन मीडिया मोएव 421.9 मीटारे अर्थात 711 किलोहर्ट्ज़े एवं एक ही साथे न्यूज ऑन एआईआर एपर माध्यमे। आज शुक्रवार साप्ताहिक जरूरी कारिगरी रक्षणाबेक्षणेर जन्य मीडिया मोएव 421.9 मीटार अर्थात 711 किलोहर्ट्ज़ेर ट्रांसमिटर बंध रखा हबे बेला 3:00 थेके बिकेल 5:00 पर्यन्त। स्टूडियोर घड़ीते समय 3:02 मिनट। परवर्ती अधिवेशन शुरू हबे बिकेल 5:00।

0: प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाह चाँडै दार्जिलिङ आउने अपेक्षा गरिएको राज्यसभा सांसद हर्षवर्धन श्रृङ्खलाले जानकारी गराउनु भएको छ। पश्चिम बंगाल सरकारले पहिलो पटक केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। दार्जिलिङका विधायक नोमन राई अनि गोजमोमो डेभलपमेन्ट कमिटिको टोलीले विजनबारी खण्ड विकास अधिकारी तरुण देसित भेटघाट गर्दै क्षेत्रको विकास अनि योजनाबारे जानकारी लिएका छन् र सिलगढ़ी जलपाइगढ़ी विकास प्राधिकरण बोर्डको बैठक आज लगभग 2.5 वर्षपछि सम्पन्न भएको छ। अब समाचार विस्तारसित। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ, हतकर्घा क्षेत्र केवल आजीविकाको साधन मात्र नभएर समावेशी विकासको एक सशक्त माध्यम पनि हो। आज नयाँ दिल्लीमा 12 राष्ट्रिय हतकर्घा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो, हजारौं वर्षदेखि हतकर्घा भारतको संस्कृति र सभ्यताको अभिन्न भाग हो।
1: हजारों वर्ष से हथकर्घा भारत के प्रकृति पोषक सभ्यता की विकास यात्रा का अभिन्न हिस्सा रहा है। इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हथकर्घा क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हथकर्घा भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ।
0: राष्ट्रपतिले भन्नुभयो, हतकर्घा क्षेत्रले व्यापक रोजगारीका अवसरहरू प्रदान गर्दछ। उहाँले देशको हतकर्घा क्षेत्रमा 35 लाख भन्दा बढी मानिसहरू संलग्न रहेको कुरा औल्याउनुभयो, जसमध्ये लगभग 25 लाख महिला छन्। उहाँले भन्नुभयो, हतकर्घा भारतको स्वतन्त्रता संग्राम र आत्मनिर्भरताको भावनासित पनि गहिरो रूपमा जोडिएको छ र देशको अद्भुत सांस्कृतिक विविधताको प्रतीक हो। राष्ट्रपतिले देशका बुनकर, उद्यमी, डिजाइनर, विद्यार्थी र हतकर्घा क्षेत्रसित सम्बन्धित सबैलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2025 को लागि सन्त कबीर हतकर्घा पुरस्कार र राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। 3 सन्त कबीर हतकर्घा पुरस्कार र 19 राष्ट्रिय हतकर्घा पुरस्कार सहित कुल 22 पुरस्कार प्रदान गरियो। यी पुरस्कारहरू बुनकरहरूलाई उनीहरूको उत्कृष्ट शिल्पकला, नवाचार र भारतको हतकर्घा परम्परा को संरक्षणमा योगदानको लागि प्रदान गरिएको थियो। यस अवसरमा देशको समृद्ध र विविध हतकर्घा बुनाई परम्परालाई समर्पित 4 स्मारक हुलाक टिकट पनि जारी गरियो। केन्द्रीय गृहमन्त्री अमित शाह

0: दार्जीलिङ आउने अपेक्षा गरिएको छ। राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले यस प्रस्तावित भ्रमणको जानकारी दिँदै भन्नुभयो, यो भ्रमण गोर्खा समुदायको आकांक्षा र दार्जीलिङ पहाड़को विकाससित सम्बन्धित प्रमुख मुद्दाहरूमा छलफल गर्ने महत्वपूर्ण अवसर हुनेछ। श्री श्रृङ्गलाले हिजो नयाँ दिल्लीमा अमित शाहसित भेट गर्नुभएको थियो। दुवै नेताले गोर्खा समुदाय र दार्जीलिङ क्षेत्रको विकाससित सम्बन्धित विभिन्न मुद्दाहरूमा विस्तृत छलफल गर्नुभयो। उहाँले भन्नुभयो, गृहमन्त्रीले देशप्रति गोर्खा समुदायको योगदानको प्रशंसा गर्नुभयो र उनीहरूको पहिचान र आकांक्षालाई उचित सम्मान दिनुपर्ने आवश्यकतामा सहमत हुनुभयो। श्री श्रृङ्गला अनुसार बैठकमा सड़क परिवहन, पूर्वाधार, पर्यटन, रोजगारका अवसरहरू र उत्तर बंगाल क्षेत्रमा समग्र विकासलाई सुदृढ़ पार्ने जस्ता मुद्दाहरूमा पनि सार्थक छलफल भएको छ। उहाँले आफ्नो सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, गृहमन्त्री अमित शाहको प्रस्तावित दार्जीलिङ भ्रमणले यी सबै मुद्दाहरूमा प्रत्यक्ष संवादको अवसर प्रदान गर्नेछ। यो भ्रमणको क्रममा श्री श्रृङ्गला पनि गृहमन्त्रीका साथ उपस्थित हुने सम्भावना छ। दार्जीलिङ पहाड़मा विकास, कनेक्टिभिटी र रोजगार जस्ता प्रमुख मुद्दाहरूमा केन्द्र र क्षेत्रबीच संवादलाई सुदृढ़ पार्ने दिशामा यो भ्रमणलाई महत्वपूर्ण कदम मानिएको छ। पश्चिम बंगाल सरकारले पहिलो पटक केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो स्वतन्त्रता दिवस मनाउन धेरै कार्यक्रमहरूको घोषणा गर्नुभयो, जसमा राज्यभरि 70,00,000 राष्ट्रिय ध्वज वितरण पनि सामेल छ। उहाँले राष्ट्र सर्वोपरि र देशभक्तिको आदर्शलाई आत्मसात गर्दै केन्द्र सरकारको यस पहलमा राज्य सरकार पनि सामेल भएको बताउनुभयो।
1: पश्चिम बंगाल सरकार माननीय प्रधानमन्त्रीका नेतृत्वमा हर घर तिरंगा कार्यसूचीमा पार्टिसिपेट गरेर और 70,00,000 नेशनल फ्लाग पश्चिम बंगाल सरकार की ओर से हमारी जो इन्फॉर्मेशन एंड कल्चरल डिपार्टमेंट मिनिस्ट्री है उसकी ओर से डिस्ट्रीब्यूशन का एक बड़ा कार्यक्रम 5 तारीख से शुरू हुआ है और 10 तारीख एक सेंट्रल तिरंगा रैली हमारी नेताजी सुभाष चंद्र बोस जी का मूर्ति का सामने से चलेगा बिरला तारा मंडल का 7th नंबर गेट तक। इसमें कम से कम 50,000 से ज्यादा राष्ट्रवादी नागरिक का योगदान होने का उम्मीद हम लोग कर रहा है।
0: मुख्यमन्त्रीले 5 अगस्तदेखि राष्ट्रिय ध्वज वितरण शुरू भएको जानकारी दिनुभयो। यस अभियानमा सक्रिय रूपमा सहभागी हुन आम जनतालाई आग्रह गरिएको छ। मुख्यमन्त्रीले भन्नुभयो, यस सम्बन्धमा राज्यका सबै जिल्ला, उपमण्डल, ब्लक, नगर निगम र नगरपालिकाहरूलाई आवश्यक दिशानिर्देश पठाइएको छ। मुख्यमन्त्रीले थप भन्नुभयो, 10 अगस्तमा एक विशाल तिरंगा र्यालीको आयोजना गरिएको छ, जसमा सरकारले मन्त्रीहरू र सरकारी अधिकारीहरू सहित कम्तीमा 50,000 मानिसहरूको सहभागिताको अपेक्षा गरिएको छ। राज्यभरि देशभक्ति गीत, निबन्ध प्रतियोगिता, प्रश्नोत्तरी, चित्रकला प्रतियोगिता, स्वतन्त्रता आन्दोलनबारे छलफल, जागरूकता मार्च र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। दार्जीलिङका विधायक नोमन राई अनि गोजो मोमो डेभलपमेन्ट कमिटिको टोलीले बिजनबारी खण्ड विकास अधिकारी तरुण देसित भेटघाट गर्दै क्षेत्रको विकास अनि योजनाबारे जानकारी लिएका छन्। यसबारे सुन्नुहोस् एक रिपोर्ट।
2: यस क्रममा क्षेत्रभित्र सञ्चालनमा रहेका विकास कार्यहरूको वर्तमान अवस्था, विभिन्न योजनाको प्रगति अनि पूर्वाधार विकासका विषयमा समीक्षा गरिएको थियो। साथै विगतमा अधुरो रहेका विकास योजनालाई शीघ्र सम्पन्न गरी स्थानीय जनताले प्रत्यक्ष लाभ पाउने गरी विकास कार्यलाई तीव्रता दिन आवश्यक पहल गर्न अधिकारी समक्ष आग्रह गरेको थियो। विधायक नुमन राईले बिजनबारी क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुहुँदै सडक, पिउने पानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारसँग सम्बन्धित योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: लगभग 2.5 वर्षपछि सिलगढ़ी जलपाईगुड़ी विकास प्राधिकरण बोर्डको बैठक आज सम्पन्न भयो। दार्जीलिङका जिल्लापाल हरिशंकर पनिकरको अध्यक्षतामा भएको बैठकमा राज्यका पर्यटन मन्त्री शंकर घोष, पर्यटन तथा वित्त राज्य मन्त्री आनन्दमय बर्मन र विधायक शिखा च्याटर्जी लगायत धेरै जनप्रतिनिधि र अधिकारीहरू उपस्थित थिए। बैठकमा वर्षायामपछिको उद्देश्यका लागि लगभग 100 करोड़ मूल्य

0: लागतका विकास परियोजनाहरूलाई अनुमोदन गरियो। यी परियोजनाहरूमा सड़क, ढल निकास, पिउने पानी, शमशान स्थल सुधार र आधुनिक प्रकाश व्यवस्था सामेल हुनेछ। भारतमा अवैध रूपमा प्रवेश गरेर राजमिस्त्रीको काम गरिरहेको एक बंगलादेशी युवकलाई दार्जीलिङ पुलिसले हिजो पक्राउ गरेको छ। पक्राउ पर्ने युवकको पहिचान सत्यजितको रूपमा भएको छ, जो बंगलादेशको ठाकुरगाउँ जिल्लाका बासिन्दा भएको बताइएको छ। पुलिस अनुसार सोधपूछका क्रममा युवकले आफू असमको कामाख्या मन्दिरमा दीक्षा लिने उद्देश्यले भारत आएको बताएको छ। ती युवकलाई फाँसीदेवा ब्लकको विधाननगर अन्तर्गत एक होल्डिङ सेन्टरमा राखिएको छ। पुलिसले युवक भारत आउनुको उद्देश्य केवल धार्मिक हुन सक्दैन भनी आशंका गरेको छ र थप जाँच सुरु गरेको छ। भारतीय जनता पार्टीको खरसाङ 12 मण्डलको आयोजनामा आज खरसाङमा राष्ट्रिय हतकर्घा दिवस कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा सम्पन्न भयो। नारीहरूलाई स्वनिर्भर बनाउन र स्थानीय सरसामानहरूलाई संरक्षण र बढावा दिने उद्देश्यको साथमा यो कार्यक्रम आयोजना गरिएको थियो। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा राष्ट्रिय हतकर्घा पुरस्कार प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाह चाँडै दार्जीलिङ आउने अपेक्षा गरिएको राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलाले जानकारी गराउनु भएको छ। पश्चिम बंगाल सरकारले पहिलो पटक केन्द्र सरकारको हर घर तिरंगा अभियानमा आधिकारिक रूपमा भाग लिइरहेको छ। दार्जीलिङका विधायक नोमन राई अनि गोजमोमो डेभलपमेन्ट कमिटिको टोलीले विजनबारी खण्ड विकास अधिकारी तरुण देसित भेटघाट गर्दै क्षेत्रको विकास अनि योजनाबारे जानकारी लिएका छन् र सिलिगुडी जलपाइगुडी विकास प्राधिकरण बोर्डको बैठक आज लगभग 2.5 वर्षपछि सम्पन्न भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথমে শুনবেন মেরা নাম জোকার ছায়াছবির একটি গান আশা ভোঁসলে এবং মুকেশের কণ্ঠে, সুরকার শঙ্কর জয়কিষাণ।

0: प्रस्तुत छन् प्रमुख समाचार। राष्ट्रपतिले भन्नुभयो, हत्करगा क्षेत्र जीविकोपार्जनको माध्यम मात्र नभएर समावेशी विकासको आधार पनि हो। भारत सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तारित संरचनामा स्थायी सदस्यको दावी अघि बढाइरहेछ। विदेशी अंशदान विनियमन संशोधन विधेयकबारे अमेरिकी सांसदले उठाएको आपत्ति भारतद्वारा अस्वीकार। मिजोरामका मुख्यमन्त्रीको गृहमन्त्रीसित भेटवार्ता अनि विपक्षीको हंगामाबीच संसदका दुवै सदनमा विधायी कार्य सुचारू रूपमा पूरा भएको किरेन रिजिजूको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हत्करगा क्षेत्र जीविकोपार्जनको माध्यम मात्र नभएर समावेशी विकासको सशक्त आधार भएको बताउनुभयो। नयाँ दिल्लीमा 12 राष्ट्रिय हत्करगा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो,
1: हजारों वर्ष से हथकर्ता भारत के प्रकृति पोषक सभ्यता की विकास यात्रा का अभिन्न हिस्सा रहा है। इसमें हमारे राष्ट्र की असाधारण विविधता दिखाई देती है। हथकर्ता क्षेत्र से रोजगार, महिला सशक्तिकरण, कला संस्कृति और प्रकृति प्रेम को बढ़ावा मिलता है। हथकर्ता भारत के स्वतंत्रता संग्राम और आत्मनिर्भरता से भी जुड़ा हुआ।
0: राष्ट्रपतिले देशमा हत्करगा क्षेत्रसित 35 लाख भन्दा अधिक व्यक्ति आबद्ध रहेको र तीमध्ये लगभग 25 लाख महिला रहेको जानकारी दिनुभयो। यस अवसरमा वस्त्र मन्त्री गिरिराज सिंहले हत्करगा उत्पादनलाई पर्यावरण मैत्री वस्त्रका रूपमा प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रपति श्रीमती मुर्मूले 2025 सन्त कवीर हत्करगा पुरस्कार र राष्ट्रिय हत्करगा पुरस्कार प्रदान गर्नुभयो। यस अवसरमा अन्यसितै सिक्किमको जोरथाङ निवासी शीतल तामाङ राष्ट्रिय हत्करगा पुरस्कार 2025 सम्मानित हुनुभएको छ। भारतको हत्करगा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई आज नयाँ दिल्लीमा आयोजित राष्ट्रिय हत्करगा दिवस समारोहमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको बाहुलीद्वारा पुरस्कार प्रदान गरियो। पुरस्कार ग्रहणपछि श्रीमती तामाङले राष्ट्रपति श्रीमती मुर्मू र भारत सरकारप्रति आभार व्यक्त गर्दै यो सम्मान आफू मात्र नभएर सिक्किमका सम्पूर्ण बुनकर समुदायको गौरव भएको बताउनुभयो। उहाँले यस पुरस्कारले आफूलाई आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा मिल्ने र हत्करगा तथा बुनाईलाई पेसाका रूपमा अप्नाउन चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो। श्रीमती तामाङले हत्करगा तथा बुनकर समुदायको विकासमा निरन्तर सहयोग पुर्याएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति पनि कृतज्ञता

व्यक्त गर्नुभयो। भारत सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तारित संरचनामा स्थायी सदस्यका रूपमा आफ्नो दावीलाई निरन्तर अघि बढाइरहेको छ। लोकसभामा लिखित जवाब दिँदै विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले सुरक्षा परिषदमा स्थायी र अस्थायी दुवै श्रेणी विस्तार गर्न तथा विशेष गरी विकासशील देशहरूको प्रतिनिधित्व बढाउन भारतले निरन्तर जोड दिँदै आएको बताउनुभयो। उहाँका अनुसार भारत स्थायी सदस्यताको विषय द्विपक्षीय र बहुपक्षीय सबै मञ्चमा उच्च तहसम्म उठाएको छ। राज्यमन्त्रीले यसका लागि सुरक्षा परिषदका 5 स्थायी सदस्यसहित विभिन्न देशसँग निरन्तर कूटनीतिक पहल भइरहेको पनि जानकारी दिनुभयो। भारतले विदेशी अंशदान विनियमन संशोधन विधेयकबारे अमेरिकी सांसदहरूले उठाएको आपत्तिलाई अस्वीकार गर्दै यो आफ्नो आन्तरिक विधायिक विषय भएको जनाएको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यस विषयमा निर्णय गर्ने अधिकार भारतीय संसदलाई रहेको बताउनुभयो। उहाँले अमेरिका लगायत धेरै देशमा पनि विदेशी स्रोतबाट आउने रकम नियमन गर्न कानुन लागू रहेको उल्लेख गर्नुभयो। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना पत्रकार सम्मेलनबारे उहाँले उक्त कार्यक्रम निजी संचार संस्थानले आयोजना गरेको र त्यसमा भारत सरकारको कुनै भूमिका नरहेको स्पष्ट पार्नुभयो। श्री जायसवालले भन्नुभयो, कार्यक्रममा व्यक्त विचारलाई सरकारले समर्थन गर्ने छैन। प्रवक्ता श्री जायसवालका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच टेलिफोन वार्ता भएको छ। उहाँले वार्तामा पश्चिम एसियाको पछिल्लो अवस्था र हालका घटनाक्रमबारे छलफल भएको तथा भारत इजरायल बीचको विशेष रणनीतिक साझेदारीबारे पनि कुराकानी भएको जानकारी दिनुभयो। यसैबीच मिजोरामका मुख्यमन्त्री लाल दुहोमाले आज नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसित भेट गर्नुभयो। बैठकमा प्रस्तावित विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 समेत विभिन्न मुद्दामाथि चर्चा भयो। बैठकपछि मुख्यमन्त्री श्री लाल दुहोमाले केन्द्रीय गृहमन्त्रीले प्रस्तावित विधेयकलाई पूर्वव्यापी प्रभावबाट लागू नगर्ने आश्वासन दिएको बताउनुभयो। उहाँले भन्नुभयो, यस सम्बन्धमा राज्यको चिन्ताबारे गृहमन्त्रीलाई अवगत गराइयो। मुख्यमन्त्रीले भन्नुभयो, अन्य मुद्दामाथि पनि श्री शाहले छुट्टै रूपमा विचार गर्ने आश्वासन दिनुभएको छ। प्रस्तावित विधेयकमाथि संसदमा बहस 12 अगस्तमा चर्चा हुने सम्भावना छ। मुख्यमन्त्रीले राज्य सरकारले पहिला प्रस्तावित संशोधनमाथि आपत्ति जताउँदै कानुनमा कुनै पनि परिवर्तनभन्दा अघि व्यापक परामर्शको आवश्यकतामाथि जोड दिएको बताउनुभयो। केन्द्रीय संसदीय कार्य मन्त्री किरेन रिजिजूले भन्नुभयो, विपक्षीको हंगामा हुँदाहुँदै पनि संसदका दुवै सदनमा विधायी कार्य सुचारू रूपमा पूरा भयो। संसद परिसरमा पत्रकारहरूसित कुरा गर्दै उहाँले भन्नुभयो, लोकसभाले आज सूक्ष्म लघु तथा मध्यम उद्यम विकास संशोधन विधेयक 2026 पारित गर्यो। उहाँले हालमा मनसुन सत्रलाई विशेष सत्रको माध्यमबाट बढाउने कुनै प्रस्ताव सरकारको विचाराधीन नरहेको पनि स्पष्ट पार्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहबाट सदनमा बयान दिलाउने विपक्षको मागमाथि श्री रिजिजूले भन्नुभयो, सदनमा कुनै विशेष विषयमाथि कुन मन्त्रीले उत्तर दिनुपर्छ यसको निर्णय सरकारले अध्यक्षको अनुमति र कार्यसूची अनुसार गर्दछ। यो आकाशवाणी हो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र पाकिस्तान बीचको सम्बन्ध आतंकवाद, शत्रुता र हिंसा मुक्त वातावरणमा मात्रै अघि बढ्न सक्ने बताउनु भएको छ। लोकसभामा लिखित उत्तर दिँदै उहाँले पाकिस्तानले सीमा पारबाट हुने आतंकवादी गतिविधिलाई निरन्तरता दिइरहेको र त्यसलाई भारत विरूद्ध राज्य नीतिको साधनका रूपमा प्रयोग गरिरहेको आरोप लगाउनुभयो। डाक्टर जयशंकरका अनुसार पुलवामा आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानलाई दिएको मोस्ट फेभर्ड नेसनको सुविधा फिर्ता लिँदै आयात हुने सबै सामानमा 200% भन्सार शुल्क लगाएको थियो। विदेश मन्त्रीले यसका साथै सिन्धु जल सन्धि स्थगन, अटारी नाका बन्द, भिसामा कडाई तथा दुवै देशका कूटनीतिक उपस्थितिलाई सीमित गर्ने लगायतका पहल चालेको जानकारी दिनुभयो। विदेश मन्त्री डाक्टर जयशंकरले पाकिस्तान र पाकिस्तान अधिकृत जम्मू कश्मीरका आतंकवादी संरचनालाई लक्षित गरी सैन्य कारवाही समेत गरिएको उल्लेख गर्नुभयो। उहाँले दुवै देशका कूटनीतिक नियोग कायम रहेको र महानिदेशक सैन्य सञ्चालन क्षेप्यास्त्र परीक्षणको पूर्व सूचना तथा बन्दीहरूको सूची आदान प्रदान जस्ता कार्यगत सम्पर्क भने जारी रहेको बताउनुभयो।